0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुसैनी।
1: बोनस शेयर र 10% नगद लाभांश प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित गरी कुल 20% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
2: काठमाडौँ उपत्यकाभित्रका प्राय सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड़ लागेको छ। दशैं नजिकै गर्दा खास गरी शहरी क्षेत्रका बोटाइटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशाल बजार, सुन्दरा, खिचापोखरी, नयाँ सड़क, बाग बजार, दिल्ली बजार, बानेश्वर, पुतली सड़क लगायतका क्षेत्रमा लुगाफाटा र आवश्यक सरसामान खरिद गर्नेको चहल पहल बाक्लो रूपमा रहेको पाइएको छ।
1: अब शेयर बजार पछिल्ला 5 कारोबार दिन निरन्तर बढ़ेर नेप्से परिसूचक फेरि 2600 बिन्दुमाथि पुगेर बन्द भएको छ। बुधबार 0.82% अर्थात 21.32 अंक बढ़ेर नेप्से 2621.26 बिन्दुमा बन्द भएको हो।

0: को एकमात्र डीटीएफ सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पर्वमा सिजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स युवै गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट युवै भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर युवै सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदैछ।
3: अब खेल र खेलाड़ीका खबर। नेपालले आईसीसी पुरूष क्रिकेट विश्वकप लीग दुईमा ओमानलाई उसकै घरेलु मैदानमा हराउँदै अंक तालिकाको छैठौं स्थान बलियो बनाएको छ। जितसँगै नेपालले 34 खेलबाट 28 अंक जोडेको छ। तर सन् 2027 को एक दिवसीय विश्वकपमा सोझै छनौट हुने नेपालको सम्भावना भने समाप्त भइसकेको छ।
2: अब विचार तथा विश्लेषण। विदेश मोहकी बाध्यता युवालाई स्वदेशमा रोक्ने अबको बाटो शीर्षकमा खबर अभियान दिल्लीमा रविन सुवेदीको विचार छापिएको छ। भूमण्डलीकरणको युगमा पूर्ण रूपमा विदेश जाने युवाहरूलाई रोक्न नसकिए तापनि सरकार तथा समाजको कारणले विदेश जान बाध्य युवाहरूलाई भने केही हदसम्म रोक्न सकिन्छ। शिक्षामा सुधार, रोजगारी सृजना, उद्यमशीलता प्रोत्साहन, व्यवसायको सुरक्षा, सामाजिक चेतनाको स्तर वृद्धि र सुशासन मार्फत युवाहरूलाई नेपालमै अवसर दिन सकिन्छ। तथ्य जनशक्तिको अभावले गर्दा समग्र उत्पादनमा कमी आएको देखिन्छ, जसले गर्दा देशको समग्र विकास योजनामा नकारात्मक असर परेको देखिन्छ। अहिलेका युवाले भन्ने बित्तिकै काम हुनुपर्छ भन्ने चाहन्छन्, तर वास्तविकतामा त्यो अझै सम्भव भएको छैन। दशकपछिको बहुमत प्राप्त सरकारले बड़ो सूझबूझका साथ अलि परिपक्व बनेर काम गर्दा आम युवामा आत्मविश्वास बढ़न जान्छ। कहिले मूल्य अभिवृद्धि कर लगाउने, बिना कारण मानिसहरूलाई धरपकड़ गर्ने निर्णय हतारमा गर्ने अनि पछि त्यसलाई सच्याउने गरेको देखिन्छ। सरकार अलि अस्थिर हो कि भन्ने आम मानिसहरूको बुझाइ छ। नेपालको तुलनामा विदेशमा आफ्नो वृत्ति विकास तथा आफ्नो सपना पूरा गर्न सकिन्छ भन्ने सोच अहिलेको पुस्तामा बढ़ी देखिएको छ।
3: मुलुकप्रतिको समर्पण कि सत्ता स्वार्थ शीर्षकमा बद्री अर्यालको विचार नागरिक दैनिकमा छापिएको छ। नेपाललाई आज पुराना अनुहारको पुनरावृत्ति होइन, राजनीतिक संस्कारको रूपान्तरण चाहिएको छ। पदको उचाई भन्दा नैतिकताको उचाई ठूलो हुनुपर्छ। सत्ता प्राप्त गर्ने क्षमता भन्दा सत्ता जनताको हितमा प्रयोग गर्ने प्रतिबद्धता महत्वपूर्ण हुनुपर्छ। नेतृत्वको वास्तविक सफलता आफू सधैँ अगाडि रहनुमा होइन, आफू पछि आउने पुस्ताले अझ राम्रो नेतृत्व दिन सक्ने वातावरण निर्माण गर्नुमा हुन्छ। नेपाली राजनीति सामु एउटै निर्णायक प्रश्न छ। हाम्रो नेतृत्व मुलुकप्रतिको समर्पणबाट निर्देशित छ कि सत्ता स्वार्थबाट? यसको उत्तर भाषण, घोषणा पत्र र राजनीतिक दावीले होइन, नेताहरूको आचरण, निर्णय, जिम्मेवारी हस्तान्तरण र जनताले अनुभूति गर्ने परिणामले दिनेछ।
2: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार किम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एनआरएन 99.1
1: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
2: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भातभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
1: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।

0: समयको ख्याल राखौं। 6 बज्यो।
1: खरो विषयमा सरो बहस, नेपाली बहस।
2: यस नेपाली बहसका साथमा
3: प्रीति तयारी चौचौ
4: ग्लोबल आईडी ब्याङ्क, सबैका लागि ब्याङ्क
5: डिस होम इन्टरनेट।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई विभिन्न डिजिटल प्लेटफर्म मार्फत पनि तपाईँहरू सुन्न सक्नुहुन्छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने पनि हामी प्रत्यक्ष रूपमा यतिखेर आइरहेका छौं। र नेपाली बहसको आजको श्रृंखलालाई युट्यूब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि तपाईँहरू यतिखेर सुनिराख्नु भएको छ। आजले श्रोता धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसको काठमाडौँ उपत्यकामा रेडियो एलआरएन 99.1 मेगाहर्जबाट पनि एकसाथ प्रसारण भइरहेको छ। आज बडा दशैंको पाँचौं दिन स्कन्द माता भगवतीको पूजा गरिँदैछ। आदरणीय श्रोता, नेपालीहरूको महान चाड बडा दशैंको आज बिहिबार पाँचौं दिन। आज दुर्गा भवानीका नौ रूप मध्ये पाँचौं रूप स्कन्द माता भगवतीको पूजा आराधना गरिँदैछ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्द माताको पूजा गर्ने प्रचलन रहेको छ। त्यस्तै छैटौं दिन भोलि कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पनि पूजा आराधना गर्ने चलन छ। दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैविक शक्तिको विजयको प्रतीकका रूपमा पनि मनाउने गरिन्छ। माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेको चण्डमुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजा आराधना हुने गर्दछ। र हिन्दूहरूले विशेष गरी नागरिकहरूले, धर्मावलम्बीहरूले बडा दशैंलाई निकै रौनकताका साथ मनाउने प्रचलन पनि छ। र अहिले विभिन्न समुदायले पनि दशैंलाई रौनकताका साथ मनाउने गरिरहेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौ। दागीहरूको राजदूत आकांक्षामा ब्रेक लागेको छ। आदरणीय श्रोता, संसदीय सुनवाई समितिले सरकारद्वारा सिफारिश गरिएका 13 जना राजदूतहरूमध्ये 10 जनाको नाम अनुमोदन गरेको छ। सत्तारूढ़ राष्ट्रपतिका सांसदहरूकै आपत्तिपछि साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम समितिबाट अस्वीकृत भएको छ। जापानका लागि प्रस्तावित डाक्टर जिज्ञान कुमार थापाको पीआर र स्वार्थको द्वन्द सम्बन्धी विवादका कारण निर्णय होल्ड गरिएको छ। आदरणीय श्रोता, दागीहरूको राजदूत आकांक्षामा ब्रेक लागेको छ। अब उनीहरूले आफू चाहिँ हामी दागी होइनौ, हामी राम्रो हौ, हामी सफा छौ भनेर त्यसको प्रमाण पेश गर्नुपर्ने हुन सक्छ। त्यसैले गर्दाखेरि अब दागीहरूको काम छैन, सरकारले त्यो तरिकाले, समितिले त्यो तरिकाले काम गरिरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्छौ। नेपाली कंग्रेसको मतगणना अझै पनि जारी छ। नयाँ नेतृत्व र नयाँ कार्य समिति पदाधिकारी निर्वाचित भइसकेका छन्। केन्द्रीय समितिका केन्द्रीय सदस्यको मतगणना अझै पनि जारी छ। र नेपाली कंग्रेसले अब कस्तो कंग्रेस बन्दैछ त नेपाली कंग्रेस, आजको नेपाली बहसमा यस विषयमा पनि चर्चा गर्नेछौ। र राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा गर्दा राष्ट्रपाका सांसद खगेन्द्र सुनारमाथि जुन किसिमको आरोप लागेको छ, त्यो आरोपमा राष्ट्रपा किन मौन छ? राष्ट्रपाले के भन्न गर्दैछ? अनुशासन आयोगले, समितिले कार्यवाही गर्छ त, राइट टू रिकलको प्रोभिजन राष्ट्रपाले कार्यान्वयन गर्न सक्छ त, तर संविधान तह प्रत्यक्ष निर्वाचित सांसदलाई एउटा पार्टीको निर्णयले फिर्ता बोलाउन सकिँदैन, मिल्दैन। तर खगेन्द्र सुनारको जुन आवाज अडियो बाहिर आएको छ, यो कुरामा धेरैले उहाँको होइन भन्ने ढंगले चाहिँ पत्याउन गाह्रो छ। किनभने एआईले त्यस्तो खालको भाषा पनि प्रयोग गर्दैन र त्यस्तो खालको उसको लवज पनि हुँदैन। त्यसैले गर्दाखेरि अब खगेन्द्र सुनारलाई के गर्छ त राष्ट्रिय स्वतन्त्र पार्टीले, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, त्यसैले गर्दाखेरि आज सुदूरपश्चिम सरकारका विषयमा पनि धेरै प्रश्नहरू उठेका छन्। बजेट निर्माण त गर्यो, तर सुदूरपश्चिम प्रदेश सरकारले जसरी बजेट निर्माण गर्यो, त्यो कमिशनको घेरोमा बजेट आएको छ। कमिशन र स्वार्थको द्वन्द्वमा बजेट निर्माण गरिएको छ। बजेटहरू मठमन्दिर, पुल, पुलेसा, तटबन्ध निर्माणमा व्यापक रूपमा गएको छ। बजेट सबै ठाउँमा समानीकरण हिसाबले विनियोजन भएको छैन भन्दै सुदूरपश्चिम सरकारका कतिपय

अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क आइडिया दसैँको खुसी घर घरमा उपहार।

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल फेस्टिव अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्म को निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

यो दसैंमा बेकोका सामान किन्दा 20,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: चाड पर्वमा सिजी का साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यताली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: खरो विषयमा दारो बहस।

0: नेपाली बहस यस नेपाली बहस का साथ मा
1: प्रीति तयारी चाउ चाउ ग्लोबल आईडी बैंक सबै कालाकी बैंक
2: डिस होम इन्टरनेट
3: यतिखेर हाम्रो बीचमा नेकपाका संयोजन समिति सदस्य एवं सुदूरपश्चिम इन्चार्ज पूर्व मन्त्री भानुभक्त जोशी हुनुहुन्छ। जोशीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: गुड मर्निङ, धेरै धेरै धन्यवाद तपाईँहरूलाई पनि। एकदम अब आउँदै गरेको विजयादशमीको हार्दिक शुभकामना छ। तपाईँ लगायतका सम्पूर्ण समुदायलाई हार्दिक शुभकामना छ।
3: अब भानुभक्त जोशीजी, तपाईँ नेकपाको सुदूरपश्चिम इन्चार्ज हुनुहुन्छ, तर सुदूरपश्चिम प्रदेशको विवाद त कहिले पनि मतर नहुने भयो। क्षेत्र एउटै भएको नाताले गर्दाखेरि बजेट ल्याउँदा पनि हाना नै छ, नल्याउँदा पनि त्यस्तै कन्ट्रोभर्सी छ, सरकार सत्ता परिवर्तनमा त्यस्तै छ, कारवाही प्रक्रियाहरू पनि व्यापक रूपमा बढ़िरहेका छन्। यो गृह प्रदेशमा के भएको तपाईँको?
4: वास्तवमा हामी यस बारेमा अलिकति अप्ठ्यारोमा पनि छौ, लज्जित पनि छौ। जे नहुनुपर्ने कुरा थियो, अहिले अरू प्रदेशहरूमा धेरै कुरामा सुधार भएको देखिन्छ। हामीले पनि यसपालि के सोचेका थियौं भन्दाखेरि, विगतमा जे जति कमजोरी भयो, अहिले हामी पुराना राजनीतिक दलहरू अथवा जो स्थापित राजनीतिक दलहरूमाथि जे खालको आरोप लागेको थियो, सत्ता भागभण्डादेखि लिएर जहिले पनि भागभण्डाका लागि जेसुकै पनि गर्ने भन्ने जे आरोप थियो, त्यसबाट हामी मुक्त हुनेछौ। कम से कम अब त हामीहरू विगतका कमी कमजोरीलाई सच्याएर जनताको माझमा नयाँ ढंगले जानुपर्नेछ। किनभने अब स्थानीय चुनावदेखि लिएर प्रदेशको चुनाव पनि आउँदैछ, र जनतालाई हामीले के भनेर जाने भएर एकदम समीक्षा सहित जाने भएर भनेका थियौं। तर अहिले आएर जो पछिल्लो चरणमा जो साउन 29 गते नेपाली कम्युनिष्ट पार्टीका नेता कमल खगराज भट्टको नेतृत्वमा अथवा उहाँको मुख्यमन्त्रीत्वमा जे सरकार बन्यो, अब त्यसपछि हामीले जस्तो ढंगले हामी विशेष गरी दुईटा ठूला वामपन्थी शक्ति नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूको बीचमा जुन समझदारीका साथ जाने भनेका थियौं, अहिले पछिल्लो चरणमा हेर्दाखेरि बाहिर मीडियामा आएको कुरा हेर्दा त्यति सन्तोषजनक देखेन। त्यसबारेमा हामी आफै पनि लज्जित छौं किन यस्तो भएको भनेर। र मैले सुने, म त यो बीचमा काठमाडौँ आएको थिएँ, र मैले यो बीचमा
3: तटबन्ध निर्माणदेखि लिएर मन्दिर निर्माणदेखि लिएर जाँदा अलिकति कमिसन सेटिङ गर्न सकिन्छ, क्याल्कुलेसन गर्न सकिन्छ, त्यतातर्फ बढ़ी गयो भन्ने आइरहेछ नि त, कतिको सत्य छ यसमा?
4: अब धेरै कुरा उठेको हुनाले संसदमा मान्यज्यूले पनि त्यो कुरा उठायो, मिडियामा पनि त्यो कुरा उठायो भने हावा नलागी त पात हल्लिँदैन होला। अहिले पनि मलाई कतिपय साथीहरूले मिडियामा हालेको देखे, मठ मन्दिरमा 85 करोड, पूर्वाधार निर्माणमा 42 करोड भनेर हालेको पनि देखियो। यथार्थ त्यस्तो त नहोला, तर पनि केही न केही कमजोरी मात्र होइन, अलिक बढी कमजोरी छन् भन्ने कुरा देखियो। यद्यपि मुख्यमन्त्रीज्यू र अर्थमन्त्रीज्यूले हामी सबै समीक्षा गर्न तयार छौ, र यो बीचमा केही कमी कमजोरी भएका भए तापनि छानबिन समिति, संसदीय छानबिन समिति गठन गरौं, त्यो छानबिन समितिले चाँडो भन्दा चाँडो रिपोर्ट दियोस्, र साधारण खर्च बाहेक यदि विकास खर्चका बारेमा धेरै कुरा व्यतिथि भएको छ भने चाँडो भन्दा चाँडो पूरक बजेटको रूपमा पनि केही न केही गर्नु भन्ने प्रतिबद्धता साथ उहाँहरू आउनु भएको हुनाले त्यसलाई हामीले सकारात्मक मानेका छौं। र मलाई के लाग्छ भने यो दशैंको
3: लगत्तै बजेट सिलिङ हुनुभन्दा पहिला चाहिँ थाहा हुँदैन कहाँ कहाँ के गर्नुपर्छ भनेर, के चल्दैन र त्यो अर्थमन्त्री र मुख्यमन्त्रीको अर्कैले हो त बजेट बनाउने सुदूरपश्चिममा? त्यसो भए भानुभक्तजी,
4: त्यस कुरामा त हामी आफै आलोचित हुनुपर्नेछ। जे कुरा अनुसार हामीले सोचेका थियौं, वास्तवमा बजेट निर्माणका सन्दर्भमा हामीले बारम्बार के अनुरोध गर्यौं भन्दाखेरि त, एउटा त बजेटका लागि आउने विनियोज हुने योजना भनेका, एउटा त सम्बन्धित अफिसबाट तल कार्यालयबाट आउने योजना भए, त्यसपछि स्थानीय निकायबाट प्रस्तावित भएका योजनाहरू भए, त्यसपछि गएर कहिलेकाहीँ के छ भने जिम्मेवार नेताहरू, माननीयहरू मन्त्रीहरू अथवा पार्टीका जिम्मेवार नेताहरू कमसेकम त्यो पालिकाको, त्यो वडाको, त्यो जिल्लाको के समस्या हो भनेर उहाँले छलफल गरेर ल्याएका योजना भयो भने सजिलो हुन्थ्यो। अहिले सुन्नमा आएको कतिपय बाहिर कमजोरी भएको के देखिन्छ भन्दाखेरि, यी जिम्मेवार निकायबाट तलको आधिकारिक भन्नाले अफिसियल रूपमा पनि अब त्यति व्यवस्थित ढंगले आएको देखिँदैन। र स्थानीय सरकारबाट सिफारिश भएका एकजनामा पनि कमी कमजोरी भएको भन्ने छ र मान्यजीहरू पनि असन्तुष्ट भएको हुनाले जनप्रति पनि असन्तुष्ट भएको हुनाले बजेटको यो इन्ट्री कसरी भयो भन्ने कुरामै छलफल भएको हुनाले अलि शंका भएको हुनाले बजेटकै इन्ट्रीमा कहाँबाट इन्ट्री भयो त कसले इन्ट्री गरायो त कि स्थानीय जनप्रतिनिधि गाउँपालिका नगरपालिका उपमहानगरपालिकाले गराएको हो कि या तलका विभागीय कार्यालयहरू
3: अर्थमन्त्रीको कुरा त यहाँले सुन्नुभयो होला अर्थमन्त्रीले त के भन्नुभएको छ भने हामी चाहिँ बेबी बुस होइनौ बेबी बुसको अर्थ धेरै नेपालीले थाहा नहुन सक्छ होइन यसको नेपाली अर्थ भने झाडीमा बस्ने सानो निराचार प्राणी वा ठूलो आँखा भएको राति बढी सक्रिय हुने अफ्रिकामा पाइने खालको जनावर हो उहाँको सिम उहाँको भनाइअनुसार त उहाँले एङ्गल दिए अनुसार त राति सक्रिय भएको रहेछन् नि त धेरै मान्छे त्यहाँ बजेट ल्याउँदाखेरि त्यसो भए त हामी चाहिँ त्यस्तो होइनौ है भन्नुको अर्थ अरू चाहिँ यस्ता थिए भन्न खोजे हो नि त त्यसो पनि हुन्छ र भने
4: त्यसैले यसपालि हामीप्रति पनि त्यो शंका मान्छेले गरेका छन् त्यही विषयलाई लिएर अर्थमन्त्रीज्यू अलिकति विश्वस्त ढंगले त्यस्तो कुरा राख्नु भएको छ उहाँले मैले अघि सदनमा राखेको पनि हेरे अरू मान्यज्यूले नि सदनमा राखेका शंका उपशंका कुरा हेरे र त्यही भएर तपाईँलाई थाहा छ असन्तुष्टि छ भनेर मैले सुने नेकपा एमालेका नेता एकजना पूर्व मन्त्रीज्यूले राजीनामै गरेको भन्ने आयो अर्को मान्यज्यूले पनि राजीनामै गरेको छ भन्ने आयो
3: हटाइयो जिम्मेवारी खोसियो
4: यति गम्भीर कुरा आइसकेपछि हामी म पनि त्यहाँको पार्टीको नेपाली कम्युनिष्ट पार्टीको इन्चार्जको हिसाबले चाँडो भन्दा चाँडो मान्यज्यूहरूसँगदेखि लिएर संसदीय दलसँग राजनीतिक दलसँग परामर्श गरेर यसबारेमा त छलफल हुनै पर्यो किनभने अब पनि हामी सच्चिएनौ भने कहिले सच्चिने हो भन्नु त अब पनि हामी सच्चिएनौ भने जस्तो अहिले हामीले तपाईँहरूलाई एउटा उदाहरण के भनेको थियो भने अहिले पनि हामी अहिले पनि प्रदेश सरकारमाथि विभिन्न खालका आरोप लागिरहेको बेला कतिपय मान्छेले कस्तोसम्म आरोप लगाएका छन् भनेका छन् भन्दाखेरि यदि हामी जनताले तिरेको कर ट्याक्सबाट तिमीहरूलाई हिँड्न डुल्न खान खर्च गर्नका लागि यो प्रदेश राख्नुपर्ने किन राख्नु पर्यो प्रदेश भन्ने खालका पनि प्रश्न चिन्ह खडा भइरहेको बेलामा हामी यसबारेमा गम्भीर ढंगले छलफल गर्छौ संसद अथवा जहाँ जहाँ जसरी कमजोरी भएका छन् ती कमजोरीलाई सच्याउनु बाहेक अरू उपाय छैन र विश्वस्त के छ भने मुख्यमन्त्रीज्यू लगायतका अरू सबै नेताहरूले हामी सच्याउन तयार छौं जहाँ जहाँ कमजोरी भएका कुरामा हामी अप्ठ्यारो नमानिकन सच्याउँछौ भन्नुभएको हुनाले समीक्षा गर्न तयार छु कमी कमजोरी सच्याउन तयार छु भन्नुभएको हुनाले मलाई के विश्वास छ भने हामी यसबारेमा पूर्णतया आत्मसमीक्षा गर्छौ ती असन्तुष्ट मान्यज्यूहरूसँग पनि छलफल गर्छु अरू जनप्रतिनिधिसँग पनि छलफल गर्छु पार्टीका नेतासँग पनि छलफल गर्छु विज्ञहरूसँग पनि छलफल गर्नुपर्ने अवस्था छ अघि तपाईँले भने जस्तै जसरी योजना छनौट गर्दाखेरि अहिले पनि हामीलाई के लाग्छ भने प्रदेश सरकारले सुदूरपश्चिमका 9 जिल्लाका 88 पालिकामा जसरी सन्तुलित ढंगले आवश्यकता हिसाबले बजेट जसरी योजना छनौट गर्नुपर्छ त्यो कुरामा कमी कमजोरी भयो भन्ने आएको छ
3: अब एउटा कुरा अर्थमन्त्रीलाई सुनपानी छर्किन पनि त मिलेन नि त भानुभक्त जोशीजी किनभने अर्थमन्त्री भने एउटा जिम्मेवार हो उहाँले त दिएको कुरा पढ्ने मात्र होइन नि त कम्तीमा कहाँ कहाँ के भइरहेछ बजेट निर्माणमा पनि उहाँको प्रत्यक्ष क्षमता हुन्छ यहाँले अघि नै भन्नुभयो प्रदेशप्रतिको यत्रो वितृष्णा उठिरहेका बेला सुदूरपश्चिमको खेलो मेलो त त्यति राम्रो देखिएन यसले त समग्र प्रदेशहरूलाई अन्य प्रदेशहरूलाई पनि यसले चाहिँ होइन अट्याक गर्ने स्थिति बन्यो भन्दा अब सुदूरपश्चिम सरकार र त्यहाँका जिम्मेवार मन्त्रीहरू र त्यहाँ देखिएको पछिल्लो दृश्यलाई चाहिँ कसरी चाहिँ सुधार गर्नुहोस् भन्ने तपाईँको के छ अपेक्षा र आग्रह शुभकामना
4: चाहे तपाईँ मुख्यमन्त्री भन्नुहोला चाहे अर्थमन्त्री भन्नुहोला सबैले राति के भयो हामीलाई थाहा छैन यस्तो भन्न पाइँदैन किनभने बजेट ल्याउने हामीहरू हौ काम गर्ने हामीहरू हौ काम गर्ने मान्छेले अरू राति भयो अरू भयो भने राति इन्ट्री गराउने बजेट इन्ट्री गराउने अर्थ मन्त्रालयले होइन बजेट बनाउने भनेको बजेट बनाउने अर्थ मन्त्रालय भएको हुनाले त्यो कुराहरू त मलाई चित्त बुझ्या छैन त्यसबारेमा अलि राम्ररी छलफल गरौँला अहिले पनि मेरो सबै तपाईँहरू मार्फत तपाईँहरूको एउटा लोकप्रिय यो मिडिया मार्फत मेरो भनाइ के हो भने सुदूरपश्चिम प्रदेशमा बजेट निर्माणमा अहिले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको यो गठबन्धनको सरकार भइरहेको बेलामा जे कुरा आएका छन् त्यसबारेमा हामी गम्भीर ढंगले छलफल गरेर तलबाट उठाएका प्रश्नका बारेमा हामी त्यसको यथोचित सम्बोधन गर्नका लागि हामी तयार हुनेछौ र म चाँडो भन्दा चाँडो दशैंको लगत्तै हामी यसबारेमा बहस छलफल गरेर सच्याउने कुरामा लाग्छु भनेर म विश्वास
3: दिलाउँछु। पूरक बजेट ल्याउनुपर्छ भन्ने लाइनमा चाहिँ जानुपर्छ। अब यो बजेटले चाहिँ धेरै विचेषणा ल्यायो, यो बजेटलाई चाहिँ कोही पनि स्वीकार्न तयार छैनन्, होइन त?
4: स्वाभाविक छ। हामीले के भन्यौँ भने एउटा पद्धति त बनाउन त, अब एउटा सिस्टम त बनाउन, नभए यो यसै पनि व्यथिति भएर मान्छेले गुनासो गरिरहेको बेलामा हामीले पुनर्लेखन गरेर भए पनि पुनर् बजेट ल्याएर भयो अथवा अब पूरकै बजेट भन्नु पऱ्यो, अब कानूनी हिसाबले ल्याउने भनेको हामीले पूरक बजेट हो। पूरक बजेट ल्याउँदा चालू खर्चमा जे छ त्यो व्यवस्था होला, र विकास खर्चका बारेमा यदि नचाहिँदो ढंगले अब अर्को कुनै गलत ढंगबाट इन्ट्री भएका योजनाहरूको बारेमा हामी अलि राम्ररी छलफल गर्छौँ र बजेटलाई पूरक बजेटको रूपमा ल्याउनका लागि हामी छलफल गर्छौँ।
3: देशको अहिलेको पछिल्लो परिस्थिति कस्तो छ भानुभक्त जोशीजी? राष्ट्रिय स्वतन्त्र पार्टीले दुईटै नजिकको बहुमत पायो, फागुन 21 को निर्वाचनले तपाईँहरूलाई चाहिँ पाखै लगायो, बढार्ने स्थिति बन्यो, होइन? अब बढारिसके पछाडि पनि तपाईँहरूको सचिने छाडकार त छैन, त्यही अनुहार चाहिँ नेतृत्वमा छन्, त्यसै ढंगले अगाडि बढ्नु भएको छ। अब फेरि कति बढारिन खोजिया हो? अहिलेको सरकारका गतिविधिलाई कसरी हेर्नु भएको छ?
4: अब सामान्यत हेर्ने हो भने मैले तपाई मार्फत के भन्नुपर्छ भन्दाखेरि चाहिँ त हामी पुराना राजनीतिक दलहरू, स्थापित राजनीतिक दलहरूले विगतमा जे जति कमजोरी गर्यौं सत्तामा आएको बेलामा, यद्यपि सत्तामा आएको बेलामा केही नगरेको भन्ने होइन, तर कमजोरी के भयो भने जब जब सत्तामा आयौं त्यसपछि हामी सत्ताको भागभण्डामा पार्टी विभाजनदेखि लिएर सबै कुरामा जे विकृति देखियो, तपाईँ 48 सालपछि भन्नुहोस् कि राजनीतिक दलमा विभाजन, त्यसपछि 56 भन्नुहोस् कि, 64 भन्नुहोस् कि, 74 भन्नुहोस् कि, अनि सत्तामा गएर सरकारमा गएर जसरी काम गर्नुपर्ने त्यो काम गर्ने भन्दा पनि आन्तरिक विवादमा जसरी फस्ने काम भयो त्यसलाई सच्याएर जानुपर्छ। जनताले हामीलाई बारम्बार तपाईँहरूलाई सच्याउँदा पनि सचिनु भएन भन्ने खालको जे हामीलाई थ्रेट छ त्यसबारेमा त गम्भीर हुनै पर्छ। र पछिल्लो परिस्थितिमा हेर्नुहुन्छ भने जसरी हामी प्रति जे व्यवहार गरियो र नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीमाथि जे खालको जनताले विश्वास गर्यो, यो विविध कारणले गर्दाखेरि अहिले जनताहरू झन संकटमा देखा परेका छन्। यद्यपि मैले अहिले उहाँहरू अब 6 महिना सरकारमा आएको भएको छ, तर 6 महिनाको पनि गतिविधि सबै कुराको संश्लेषण गर्ने हो, सबै कुराको विश्लेषण गर्ने हो भने जनताको जीवन स्तर फेरि एउटा त प्राकृतिक ढंगले पनि प्राकृतिक विपत्तिका ढंगले पनि अब जनताको जीवन स्तरमा निकै ठूलो अप्ठ्यारो पर्यो। त्यसको साथसाथै शक्ति सन्तुलन, राजनीतिक सन्तुलन, छिमेकीहरूको सम्बन्ध सबै कुराका कारणले पनि होला अहिले जनताको जीवन स्तर झन्झन कष्टकर भएको छ। प्रत्येक कुराको समीक्षा गर्ने हो भने अहिले हेर्नुहोस् नि, अब मान्छेले ग्यास पाउनै कति अप्ठ्यारो छ, महँगीको कस्तो अवस्था छ, बेरोजगारीको अवस्था, जसरी युवाहरूलाई हामीले नयाँ ढंगले रोजगार दिने भन्ने सोचेका थियौं, बेरोजगारीको अवस्था झन्का दिन दयनीय हुँदै आएको छ। त्यसैले यसबारेमा मलाई लाग्छ सत्ता पक्षका युवा नेताहरूले अरू सबै राजनीतिक दलसँग पनि, अरू सबै बुद्धिजीवीसँग पनि छलफल गरेर सहमति गरेर जसरी जानुपर्ने थियो उहाँहरूमा पनि एकल काटे पन भयो, मैले मात्र गर्न सक्छु भन्ने पन भएको हुनाले मलाई लाग्छ अहिले उहाँहरूको पक्षमा निश्चित केही देशका केही घेरामा रहेका मान्छे भन्दा अरू जनताको साथ पनि उहाँहरूलाई भएको देखिँदैन। यसो हेर्ने हो भने मलाई लाग्छ सबै क्षेत्रमा, चाहे कर्मचारी तन्त्र पनि तराई तराई देखिन्छ, सुरक्षा क्षेत्र पनि त्यसो देखिन्छ, व्यापारी व्यवसायी उद्यमी अहिले सबै जसो पलायन भएको अवस्था भएको हुनाले राष्ट्रिय स्वतन्त्र पार्टीले यो 6 महिनामा जो गरेको काम गर्ने शैली छ यो शैलीमा पूर्णतया उहाँले परिवर्तन गर्नु भएन भने उहाँहरू एकलौटी ढंगले त्यसरी तल्न खोज्नुभयो भने जनताले दुःख पाउने अवस्था, अझ झनै दुःख पाउने अवस्था हुन्छ कि भन्ने चिन्ता लाग्यो।
3: अब जोशीजी, एउटा कुरा, अहिले बझाङमा पनि राम्रै बजेट गएको छ अरे फेसबुकमा त, तर खासमा बजेट कतिको गएको छ अहिले बझाङका जनताहरूले चाहिँ राम्रै प्रतिनिधि भएको छन् होइन?
4: मलाई त लाग्छ बझाङमा बजेट गएको भनेर जो बाहिर हल्ला गरिएको छ मैले यसो हेर्दाखेरि कागजमा कसैले त्यो फेसबुकमा हालेका कुराको आधारमा अहिले यति अरबको ठेक्का हुँदैछ, उति अरबको ठेक्का हुँदैछ भन्ने खालका जे खालका बाहिर मिडियामा देखिएका छन् मलाई लाग्छ व्यवहारमा हेर्ने हो भने हामीले गत वर्ष छुट्याएको पैसा पनि खर्च गरिएन र कार्यान्वयन गरिएन, यसपालि देखिने गरी कहाँ भयो त भन्ने कुराको त जनताले अनुभूति हुने गरी, जनताले शिक्षामा अलिक खर्च बढी गयो कि स्वास्थ्यमा गयो कि पूर्वाधारमा गयो कि खानेपानीमा गयो कि पर्यटनमा गयो कि उद्योगमा गयो कि व्यवसायमा गयो कि कृषिमा गयो कि महिलाहरूको अवस्था सुधार गर्न गयो कि युवाहरूलाई रोजगारी सृजना गर्न कहाँ गएको छ त्यो त अनुभूति जनताले हुनु पर्यो नि जनताले अनुभूति हुने गरी अहिलेको अवस्था हेर्नुहुन्छ भने हामी पनि अचम्म परेका छौँ बजेटको साइज बढेर सरकारले ठूलो खालको 21-22 खरबको बजेट लिएर आएको छ जिल्लामा गएको पैसाको आकार हेर्ने भने कहीँ पनि देखिँदैन यस्ता योजनाहरू महत्वपूर्ण योजना तपाईँले सुन्नुभयो यो महत्वपूर्ण योजनाहरू अलिक ठूला योजनाहरूमा बजेट यसरी खर्च विनियोजित गरियो भने कहीँ सुन्नु भएको छ र
3: छैन त्यसो भए बजारमा फेसबुकमा मात्रै हो बजेट गएको रियलमा छैन
4: फेसबुकमा मात्रै बजेट गएको फेसबुकमा पनि खासै गरी अहिले केही केही साथीहरूले मैले हेरेँ अब यो आज भोलि नै बजेट विनियोजन हुँदैछ भनेर अब आज भोलि बजेट विनियोजन त हाम्रो अहिले अनुमानमा छैन वास्तवमा हुनुपर्ने अब जेठको महिनामै बजेट विनियोजन हुनुपर्ने यो वर्षको लागि अब यो कहिलेकाहीँ यस्ता कुराहरूले अहिले यो बीचमा बजेट माग गर्ने कुरा भनेको सामान्यतया अहिले त बजेट निर्माणको प्रक्रिया तपाईँले थाहा छ नि आर्थिक वर्ष 83-84 लागि बजेट कहिले विनियोजन हुन्छ त भने जेठको 15 गते विनियोजन हुने होइन भने अब अहिले आएर तपाईँहरूले बजेट विनियोजन बजेट माग्नुहुन्छ भने यो बीचमा बजेट भनेको त विपद आपतका लागि माग्ने हो अरू योजनाका लागि धेरै बजेट माग्न सकिने दिन सकिने कसैले 1 अरब 2 अरब बजेट हाल्न सकिने सम्भावना हुन्छ र भने अहिले माग्ने भनेको त कहीँ विपद पर्यो आपत पर्यो केही पर्यो केही पर्यो कतिपय रूपमा लगा उसमा निकासा रोकिएको छ केही भएको छ भने होला अहिले आएर तपाईँलाई मलाई 50 करोडको सडक अहिले यसपालि देऊ भन्यो भने यो बीचमा कसैले दिन सक्छ र भने त्यस्तो सम्भावना छैन खेम सर
3: हस् भानुभक्तजी यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद लामो समय पछि कुराकानी भयो धेरै धेरै धन्यवाद विजया दशमीको फेरि पनि शुभकामना नमस्कार
4: ल तपाईँ र तपाईँ मार्फत सम्पूर्ण तपाईँको यो रेडियो परिवार र सम्पूर्ण मेरा सुदूरपश्चिमवासी दाजुभाइ दिदीबहिनी र सम्पूर्ण देशवासी दाजुभाइ दिदीबहिनीमा विजया दशमी अब त्यसपछि तिहार र छठ पर्वको एकदम हार्दिक शुभकामना छ
3: हस् नमस्कार वहाँ हुनुहुन्थ्यो नेकपाका नेता पूर्व मन्त्री भानुभक्त जोशी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछौँ
5: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोल्दै जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भए पुग्छ। सेन्से अध्यारो पछि उज्यालो आउँछ।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: हरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक, सबैका लागि बैंक इस होम इन्टरनेट।
7: यतिखेर हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हुनुहुन्छ। राजीवजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: हजुर, नमस्ते हजुर।
7: अनि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको विषयमा निकै ठूलो कन्ट्रोभर्सी फैलिएको छ। महिलाले कुनै संचार माध्यममा आफ्नो भनाइ राख्दै गर्दाखेरि त्यो अडियो मेरो होइन भनेर उहाँले चाहिँ दावी गर्नुभएको छ, तर त्यसमा धेरै नागरिकहरू पत्याउने उसमा छैनन्, आलोचना व्यापक भएको छ खगेन्द्रजीको बारेमा, यसमा के छ तपाईँको भन्नु?
8: होइन, अब प्रश्न माननीय खगेन्द्र प्रति उठेको छ, त्यो एउटा कुरा रह्यो। अब उहाँले आफ्नो जिकिर पनि छ उहाँको, यो मेरो अडियो होइन भनेर भन्नुभएको छ भनेदेखि अब केही मिडियाहरूमा आए अनुसार सम्बन्धित जो महिलाप्रति लक्षित थियो उहाँले पनि मेरो आवाज होइन भनेर भनिएको छ। यो विषय भनेको के हो भने छानबिनको विषय नै हो, होइन? हिजो जस्तो कसैमाथि प्रश्न उठ्यो कि पार्टीले संरक्षण गर्ने या अरूले संरक्षण गर्ने अवस्था होइन भनेर न्यायाधीश बनिदिने अवस्था थियो, तर अहिले राष्ट्रपाले कम्तीमा अब यो विषय उठिसकिसकेपछि हो भनेर न्यायाधीश पनि नबन्ने र होइन भनेर पनि न्यायाधीश नबन्ने, यसमा चाहिँ छानबिनको प्रक्रियाबाट टुङ्ग्याउने भनेर भनिएको छ। त्यस कारणले यसमा अब कसरी अरू कुराहरू उठेका छन्, के छन् भन्नेतर्फ मैले कुरा गर्नुपर्छ जस्तो लाग्दैन, यो छानबिनको चरणमा छ। अब
7: राष्ट्रिय स्वतन्त्र पार्टीका महिला सांसदहरूले त धेरैले यसमा आपत्ति पनि जनाउनु भएको छ नि त, होइन? यहाँलाई थाहा छ त्यो कुरा?
8: हो, उहाँहरूले विज्ञप्ति निकाल्नु भएको छ। स्वाभाविक रूपमा उहाँहरूले अब त्यो आफ्नो अधिकार हो, उहाँहरूले आफ्नो स्वतन्त्रता प्रयोग गर्नुभयो र त्यो राख्न पाइन्छ।
7: तर अब एउटा मान्ने जस्तो मान्छे अब त्यो एआई जेनेरेट हो भन्ने खालको पनि आएको छ, तर कृत्रिमता चाहिँ त्यो अडियोमा छैन भन्ने विषय पनि आएको छ। अब एआई भनिसके पछाडि पनि कुनै कुरा गर्दाखेरि र एआई भर्सन कस्तो हुन्छ भन्ने कुरा त अब तपाईँ हामी पनि अभ्यस्त भइ नै सक्यौं। केही कुरा गर्नु छ भन्दा केही कुरा गर्नु छ, यसको अडियो नै प्रोनाउन्सिएसन नै निकै फरक हुन्छ।
8: होइन, अब अब यसो छ खेमजी, यो कुरा कस्तो हो भनेदेखि उहाँले यो मेरो होइन भन्नुभयो, होइन? अब होइन भनिसकिसकेपछि अब त्यसलाई शङ्काको घेरामा राखेरै अनुसन्धान गर्ने पाठ एउटा रह्यो। तपाईँले भने जस्तो ठ्याक्कै एआईमा तपाईँले लेखेरै पनि कुनै चिज गाली गलोज गरेर लेख्दै भन्नु भने एआईले कहिले पनि लेख्दैन, होइन? त्यस कारणले गर्दाखेरि अब त्यो अडियो एआई हो होइन भन्दा पनि उहाँको हो कि होइन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो, होइन? अब त्यो एआई हो कि होइन भनेर गरियो भनेदेखि त अब कसैले जसले पनि अहिले एआई गुरिया मान्छेले पनि नर्मली त्यो शैली जसरी आएको छ त्यो एआई होइन भन्ने कुरा रहन्छ। तर अब उहाँको चाहिँ हो कि होइन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो यति बेला। अब यहाँ उहाँको हो कि होइन भन्नका लागि ल्याब टेस्ट होलान्, होइन? भोलिको दिनमा अरू अनुसन्धानका प्रक्रियाहरू रहलान्, किनभने अब यो त्यति एउटा त्यो पदमा पुगिसकेको व्यक्तिमाथि प्रश्न उठिसकिसकेपछि त्यसलाई नजरअन्दाज गर्ने कुरा हुँदैन। स्वाभाविक रूपमा अनुसन्धानको पाटोमा जान्छ। पार्टीले प्रष्टसँग भनिसकेको छ, हामी अनुशासन कमिटी हाम्रो तर्फबाट पार्टीले गर्ने अनुसन्धान गर्छ, प्रहरीले आफ्नो अनुसन्धान आफ्नो तरिकाले गर्न सक्छ, त्यो समयसम्म उहाँलाई सार्वजनिक कार्यक्रममा नजान निर्देशन दियो पार्टीको तर्फबाट दिने कुराहरू।
7: तर आलोचना चाहिँ कहाँनिर आइरहेको छ भने नि, जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीकै तर्फबाट चाहिँ मन्त्री बन्नुभएका सुदन गुरुङ, होइन? उहाँकोमा पनि केही कन्ट्रोभर्सीहरू आए, तर उहाँ चाहिँ निलम्बनमा हुनुभयो, केही समय चाहिँ बाहिर बस्नुभयो, समिति बन्यो, प्रतिवेदन लेखियो, प्रतिवेदन एक हातले बुझियो, अर्को हातले पुनर्वाली गराइयो, तर प्रतिवेदन के हो, कस्तो हो, के छ त्यसमा भन्ने कुरा अहिलेसम्म पनि सार्वजनिक छैन भन्दा पत्यार लाग्ने विषय नै भएन क्या राजीवजी अहिले चाहिँ.
8: होइन होइन त्यो पत्यार पत्यार गर्ने नगर्ने भन्ने कुरा भोलि नतिजा आएपछि होइन त्यतिखेर उहाँको उहाँको विषयमा अब कसैले त्यतिखेर जुन जुन विषयहरू उठे उठेका विषयमा छानबिन भयो छानबिन भएपछि त्यो देखिएन नदेखिएपछि उहाँलाई गृहमन्त्रीमा लगियो भनेर भनिएको छ. त्यसमा तपाईँले सूचनाको हक मागेर या कसैले के आएको थियो नतिजा भनेर खोजेको छ छैन म जान्दिनँ त्यो विषयमा होइन होइन त्यो त्यो त्यो त्यतापट्टि राखौँ. तर तर अहिलेको प्रसङ्गमा गइयो भनेदेखि के हो भने हिजो उहाँकै विषयमा पनि उहाँलाई मन्त्री पदबाट उहाँले राजीनामा दिएको हो राजीनामा दिएर अनुसन्धानमा सघाएको हो. त्यस कारणले गर्दाखेर अहिलेको सन्दर्भमा सांसद पद त्यसैले अब राजीनामा गराएर चाहिँ तपाईँ अनुसन्धानमा जानुहोस् भन्न सकिँदैन. यहाँ त उहाँले राजीनामा दिएपछि त दिइहाल्ने कुरा हुन्छ होइन सकिहाल्छ त्यो कुरा. अहिले उहाँलाई के भनियो भन्दाखेरि तपाईँ सार्वजनिक कार्यक्रममा नजानुहोस् तर छानबिनमा सहयोग गर्नुहोस् भन्नु. उहाँले पनि प्रश्नसँग के भनिसक्नु भने छानबिनको लागि म तयार छु के गर्नुपर्छ मैले के गर्नुपर्छ भन्ने कुरामा तपाईँ म सहयोग गर्न तयार छु भनेर भनिसक्नु भएको छ. त्यस कारणले गर्दाखेरि यसलाई छानबिनको पाटोमा काहीँ यो समस्या हुन्छ जस्तो मलाई लाग्दैन.
7: र अब एउटा कुरा म यसमा अब धेरै तपाईँलाई नै धेरै कुराहरू सोध्न चाहिँ होइन किनभने यसको छानबिन समिति बनिसकेका छ यसको प्रक्रिया आफैबाट अगाडि बढ्ला नै होइन आशा गरौँ.
8: हजुर
7: खगेन्द्र सुनारजीले चाहिँ त्यतिसम्मका शब्दहरू अति अश्लील अमर्यादित शब्दहरू प्रयोग गर्नुभएको होला भन्ने कुरा चाहिँ आज हामी कल्पना पनि नगरौं किनभने सार्वजनिक व्यक्ति भइसकेका नाताले गर्दा आवाज उठ्छ नै होइन तर भोलि प्रमाणित भयो भने त्यसको सजाय त उहाँले भोग्नु नै होला. तर एउटा कुरा आफूमाथि आरोप लागिसके पछाडि चाहिँ छाती नै खोलेर सकेसम्म ट्याग भित्र गन्जी नै लागेको छ भने गन्जी नै खोलेर म चाहिँ छाती खुल्ला गरेर छानबिनमा सहयोग गर्छु चाहिँ भन्ने तर छानबिनमा सहयोग पनि गर्ने तर पार्टीले चाहिँ बचाउने प्रवृत्ति छ क्या नेपालमा धेरै जसो पार्टीहरूमा होइन राज्यसभामा पनि राइट टु रिकल हुन सक्ला र यो कुरामा यदि प्रमाणित भयो भने
8: होइन होइन यस्तो हो राइट टु रिकलको विषय त तपाईँ हामी के कन्फ्युजनमा हुँदैन भन्नुहुन्छ भने राइट टु रिकल निर्वाचित जनप्रतिनिधिको सन्दर्भमा पार्टीले मात्रै गरेर निर्णय हुँदैन त्यो भनेको संविधानमै त्यो चिज उल्लेख हुनुपर्छ होइन संविधानमा राइट टु रिकलको प्रावधान अहिले छैन. राज्यसभाले त्यो प्र्याक्टिस गर्नका लागि आफ्नो समानुपातिक सांसदको हकमा अहिले लागू गर्न सक्ला या केन्द्रीय सदस्य या पार्टीको पदाधिकारीको सन्दर्भमा त्यो चिज लागू गर्न सक्ला होइन सक्ने कुरा हो त्यो प्र्याक्टिस गर्न खोजेको अब उहाँ कमजोरी त्यो प्रमाणित भएको खण्डमा उहाँलाई तपाईँ पार्टीबाट फिर्ता आउनुहोस् भनेर पार्टीले राजीनामा दिनुहोस् भनेर पार्टीले भन्न सक्ने कुराहरू रहलान् होइन उहाँलाई कारवाही गरेर भोलि उहाँ अदालत जानुभयो भने फेरि त्यो अर्को कुराहरू होलान्. अहिले त्यतातिर धेरै नसोचौँ कि त्यो पार्टी त्यता त्यो सोच्नु जरुरी छैन. अहिले अहिले मात्रै कुरा के हो भने उहाँको विषयमा उहाँले मैले गल्ती गरेको छैन भनेर उहाँले छैन भनेदेखि त उहाँले भन्न पाउनुभयो नि. उहाँले गल्ती गरेको छैन भनेदेखि मैले गल्ती गरेको छैन भन्न पाउनुहुन्न र उहाँले छाती खोलेर होस् कि मुर्की कसेर होस् कि उठेर होस् कि बसेर होस् कि घुमेर होस् जसरी भए पनि उहाँले म कहिले गल्ती गरेको छैन भने म छैन भनेर उहाँले भन्न पाउनुहुन्छ आफ्ना तथ्य प्रमाणहरू पेश गर्न पाउनुहुन्छ. त्यसमा त दुई मात्रै रहेन नि. उहाँलाई प्रश्न उठ्यो प्रश्न उठ्ने बित्तिकै चाहिँ अब म मैले गल्ती गल्ती नगरे पनि गल्ती गरेको हो भनेर चुपचाप बस्ने कुरा पनि त हुँदैन नि उहाँले यदि गल्ती गरेको छैन भनेदेखि त. त्यस कारणले त्यो स्वाभाविक रूपमा उहाँले भन्न पाउने कुरा भयो कि पक्कै मजाले हुनुहुन्छ उहाँ र पार्टीको उहाँले आफ्नो तर्फबाट हिजो लेखि पनि सक्नुभएको छ सामाजिक सञ्जाल मार्फत लेखि पनि सक्नुभएको छ. अब मुख्य कुरा चाहिँ के रह्यो भने पार्टीले संरक्षण गर्यो कि गरेन गर्दै गर्दैन भन्ने कुरा हो कि त्यो चिजमा त पार्टीले क्लियरली बिग्रिँदैन.
7: पार्टीले त संरक्षण गरि नै हाल्छ भन्ने कुरामा चाहिँ सबैजना चाहिँ त्यही किसिमले
8: त्यो त्यो त्यो विगतका पार्टीहरूको कुरालाई लिएर यहाँ तपाईँले राख्न पाउनु भएन. हिजो के हुन्थ्यो भन्दाखेरि हिजोको दिनमा कोही व्यक्तिमाथि प्रश्न उठिसकेपछि पार्टीले संरक्षण गरिदिन्थ्यो एक स्विक बोल्दैन थियो त्यो व्यक्तिका विषयमा. यस्तै महिलाहरूकै सन्दर्भमा महिला हिंसाका सन्दर्भमा हिजोको दिनमा यौन दुर्व्यवहारका विषयहरूमा कति विषयहरूमा उठे भन्नुहोस् त त्यो विषयमा कतिपय त्यतिखेरका व्यक्तिहरूमा प्रश्न उठ्यो त्यसलाई ढाकछोप गरेर राखियो पछि फेरि प्रश्न उठे आफ्नो घरकी लक्ष्मीलाई सडकमा लगेर भिडाउन तत्पर गराइयो बरु होइन गएर सडकमा जगडा जुगुल्टी गरेको भने हामीले देख्यौँ त्यस्ता चिजहरू पनि देख्यौँ कतिपय मान्नेहरूमा होइन होइन कोही मान सुन्नुहोस् न तपाईँ तपाईँ अरू कतिपय मान्नेहरूको प्रश्न उठेको आज उहाँहरू सदन नै हुनुहुन्छ होइन र धेरै चिज छ. त्यस कारणले गर्दा तपाईँले त्यतापट्टिको रिफ्लेक्सन चाहिँ राष्ट्रपतिले ल्याउन पाउनु भएन कि राष्ट्रपाल त आफ्नो नयाँ तरिकाले उसले प्रश्न उठेकै दिन उसले त प्रश्नसँग विज्ञप्ति निकालिसक्यो त अब छानबिन गर्ने भनेर भनिसकेपछि छानबिनको रिजल्ट त कुर्नु पर्ला नि त होइन
7: कुरो उठिसक्यो कुरो उठाइहाल्नु भयो अस्ति महेश बस्नेतजीसँग पनि मेरो अन्तर्वार्ता भएको थियो कुराकानी भएको थियो तपाईँ मान्ने भइसके पछाडि दुईटा तिनटा ठाउँमा पहिरो गएको छ अरे अहिलेसम्म बाटोमा लाख पनि बजेट हाल्न सक्नु भएको छैन अरे तपाईँ के को मान्ने भक्तपुरीहरूको त्यसो भए
8: यस्तो यस्तो यो लाज मर्दो कुरा हो क्या यो देख्नेलाई के भन्छ नि सुन्नेलाई भन्दा
7: पहिरो
8: सुन्नेलाई लाज भने जस्तो सुन्नुहोस् न पहिला मेरो सुन्नु न प्रश्न प्रश्नमा तपाईँले सोधिसक्नुभयो त अब त्यसमा फुलबट्टा थपेर अलिकति पन्च दिएर केही हुँदैन क्या मेरो जवाब सुन्नु होला
7: भन्नु न के हो
8: मेरो मेरो कुरा के हो भने उहाँले गुन्दुको कुहिरो कुरा गरेको होला त्यो राजीव खत्री सांसद भएर गएपछि कुहिरो आएको होइन त्यो 10-11 वर्षको त्यो ठाउँमा पहिरो गएको त्यो ठाउँका जनताको पनि जनताले के भन्छन् भनेर पहिला अलिकति लाज शरम राख्नुपर्छ क्या कसैले बोल्ने गर्दा अनि मुख्य कुरा भने के भने त्यो 10-11 वर्षदेखिको कोही गएको पहिरो राजीव खत्री गएपछि होइन तर राजीव खत्री गएपछि त्यो पहिरोको बारेमा निरीक्षण भइसकेको छ यो वर्षभित्रमा त्यो पहिरो रोकथामको कार्यक्रम हुन्छ बर्खामा त पहिरो रोकथामको कार्यक्रम त हुँदैन होइन र बजेट आएको हिजो अस्ति हो दुई महिना बजेटको काम भएको अब त्यसको काम यो सुन्नुहोस् न पहिरो रोकथामको कार्यक्रम भएन भने तपाईँले मलाई एक वर्षपछि प्रश्न सोध्नु होला त्यो प्रक्रियामा त्यसलाई आकस्मिक रूपमा त्यो बजेटमा छुट्याउनु पर्ने भएर त्यो प्रक्रियामा गइसकेको छ र दसैँ तिहार पछाडि टेन्डर भएर त्यसको काम सुरु हुन्छ बुझ्नु भएन त्यो पाटोमा अब त्यो पाटो मैले यति इन्डिङ गरेँ भएन भनेदेखि तपाईँले मलाई फेरि पछि प्रश्न गर्ने हो यो विषयमा
7: तर महेश बस्नेतजीले त भन्नुभयो अब त्यो पहिरो नै पन्छाउन नसक्ने मान्नेज्यू दुईटैको सरकार भन्दै दम्बलाएर हिँड्नु भएको छ के गर्नु
8: भएको अब उहाँको कुरा अब तपाईँ त ककलले के भन्छ भन्ने कुरा मैले जवाब दिइसकेँ तपाईँलाई त्यसपछि अर्को कुरा भक्तपुरमा सम्भवत यति ठुलो बजेट भौतिक मन्त्रालय अन्तर्गतबाट इतिहासमा कहिले परेको थियो त्यो त म जान्दिनँ भौतिक मन्त्रालयबाट मात्रै सड़कका नाममा है सड़कका नाममा धुलो रही काठमाडौँ भनेर काठमाडौँ भनेर भौतिक मन्त्रालयबाट 91 करोड बजेट सूर्य विनायकमा मात्रै र मध्यपुर थिमीमा 61 करोड रुपियाँ बजेट छुटिएको छ अब यो मैले भौतिक मन्त्रालयको मात्रै कुरा गर्दैछु तपाईँलाई धुलो रहित काठमाडौँको कुरा अरू पुलहरूका कुरा करिडोरको बाटोको कुरा छोडिदिनुहोस् त्यो कुरा अब मैले यहाँ भन्दा कसैलाई मुखाभरि जवाफ दिनुपर्छ भन्ने लाग्दैन अब मुख्य रहेको कुरा के भन्दाखेरि कथनी र करणीमा मात्रै कुरा होइन यो कथनीको कुरा होइन यो भइसकेको कुरा भने मैले बजेटमा आएको कुरा भए अब कार्यान्वयनको चरणमा मैले गर्नुपर्ने प्रयासहरू छन् त्यो गर्ने तर फेरि पनि मैले तपाईँ मार्फत के चाहिँ भन्नुपर्ने हुन्छ भने कुनै पनि सांसदले आफ्नो क्षेत्रमा बजेट लाँदैन सांसदले बजेट लाने होइन भक्तपुरका जनताले मलाई बजेट राजीव खत्रीले बजेट ल्याउँछ भनेर पठाएको होइन नीतिगत तहमा काम गर्न पठाएको हो तर मैले समन्वय गरेँ र यो जुन बजेट आयो त्यो राजीव खत्रीले लगेको बजेट होइन त्यो बजेट भनेको नेपाल सरकार रासपाको सरकारले लगेको बजेट हो त्यो पनि बुझ्नुपर्छ एकचोटि मन्त्री भइसकेको मान्छे एकचोटि सांसद भइसकेका मान्छेले संघीय सांसदको भूमिका के हो भनेर बुझ्दैन भने के राजनीति गर्नु हो संघीय सांसदको भूमिका भनेको नीतिगत तहमा काम गर्ने हो राजीव खत्रीले बजेट लाने होइन अघि जति बजेट गयो भने नि मैले त्यो रासपा सरकारले लगेको बजेट हो यति चाहिँ मैले सगर्व म रासपाको कार्यकर्ता रासपाको सांसद भएर भने तर फेरि पनि भन्छु जति बजेटहरू गएका छन् कसैले पनि भक्तपुरका जनताले कसैले नभन्ने हुन् कि यो राजीव खत्रीले ल्याएको बजेट हो भनेर भोलि कसैले पनि नभन्ने हुन् किनभने
7: तर कति दावी गर्नुभएको छ भने गुन्डुमा त्यत्रो त्यो सड़क विस्तारदेखि लिएर त्यहाँको हराभरादेखि लिएर बस्तीमा चाहिँ एकदमै होइन सौहार्दता ल्याउने काम त
8: फेरि पनि तपाईँ खेमजी तपाईँ अलिकति अब सचेत पत्रकार हुनुहुन्छ तपाईँ संविधान कानुन लिएको मान्छे हुनुहुन्छ तपाईँले यसलाई अतिरञ्जित तरिकाले फेरि प्रश्न तपाईँले बनाउनु कसैले भनेको टिका टिप्पणीमा जवाफ मैले धेरै मैले दिने दिइसकेँ तपाईँले त अब यति भनिसके बुझ्नुपर्छ कि कुनै पनि सांसदले बजेटको लागि काम गर्दैन उसले कानून बनाउन गएको हो उसले बजेट पास गर्छ अर्थमा के अरे सदनमा के अरे बजेट पुगेन भने क्षेत्रगत तरिकाले उसले पैरवी गर्छ होइन विकास निर्माण काममा यो बजेट चाहियो भनेर पैरवी गर्छ तर दिने काम सरकारले गर्ने हो लाने काम सरकारले गर्ने हो सांसदको भूमिका केही हुँदैन यति भनेर फेरि भक्तपुरमा बजेट नपरेको भएर मैले भने म त सगर्व के भन्दै आएको छु भने राष्ट्रपाको सरकारले बजेट भौतिक क्षेत्रबाटै भौतिक उसमै करिब करिब 1 अर्ब तपाईँको 50 करोड हाराहारीमा पैसा सड़कको नाममा मात्रै गएको छ भने बाँकी कुरा छोडिदिनुहोस् भनेर म भन्दैछु होइन. त्यो त्यो भन्दै गर्दाखेरि म के पनि भन्दैछु भन्दाखेरि मलाई कसैले राजनीति यति बजेट ल्याएछ भनेर नभनोस् भन्नको लागि म के भन्दैछु भने किनभने हामीले राजनीतिक चेत यति चाहिँ राख्नुपर्छ कि सांसदले बजेट लाँदैन सरकारले लाने हो त्यसको लागि समन्वय गर्छ भन्ने हो. र हिजोको दिनमा कति बजेट जान्थ्यो अनि ठेकेदार ठेक्का मिलाइदिन्छु भनेर कति कमिसन खान्थ्यो भन्ने कुरा अर्को प्रश्न उठ्छन्. तपाईँ यो पनि ढुक्काउनुहोस् राजीव भट्टले कुनै पनि ठेकेदारमा यो विकास निर्माणका काम हुँदै गर्दा एउटा ठेक्का पट्टामा काहीँ सामेल हुँदैन. मेरो त्यहाँ प्लटिङ पनि छैन. प्लटिङमा जग्गामा प्लटिङको जग्गामा मलाई बाटो पुर्याउनु पनि छैन. प्लटिङको जग्गाको मूल्य बढाउनु पनि छैन. मलाई कुनै ठेकेदारसँग कमिसन पनि खानु छैन. यो मेरो
7: हिजोका जनप्रतिनिधिले यो काम पनि गर्थे त्यसो भए होइन राजीवजी.
8: किन त्यो त प्रष्ट छ नि. भक्तपुरमा मैले सदनमै भनेको छु 2021 सालमा भूमि सुधार लागू भयो ऐन जारी भयो जारी भएपछि लागू भक्तपुरबाट भयो र भक्तपुरमा के माफिया जग्गा दलालीहरू यसरी निस्के कि ती चाहिँ देशभरिका गुरु बने गुरु भने ती गुरुहरू चाहिँ काहीँ न काहीँ त्यसपछि तिनका शाखा सन्तान बढ्दै गएर आज कुन अवस्थामा पुग्यो भन्दाखेरि चाहिँ भक्तपुरमा यस्तै प्लटिङहरू गर्ने अनि त्यो प्लटिङमा बाटो सरकारी उसबाट प्लटिङमा बाटो पुर्याउने अनि बेच्ने यो किसिमको परिपाटी भक्तपुरमा जग जाहेर छ. तर त्यो अब अन्त्य हुन्छ. अन्त्य हुन्छ किन अन्त्य हुन्छ भने प्लटिङ गरेपछि त्यो ठाउँमा मान्छे बसेपछि बाटो पुग्नुपर्छ अलग कुरा रह्यो. तर प्लटिङ लाँदा लाँदै त्यो भन्दा अगाडि नै बाटो आवश्यकता भन्दा अगाडि नै बाटो पुर्याउने काम चाहिँ गलत हो. जहाँ आवश्यकता छ त्यहाँ बाटो नपुग्ने, जहाँ बाटो खोल्नुपर्छ त्यहाँ नखोल्ने होइन. अनि अनि प्लटिङ भएको ठाउँमा चाहिँ आफ्नो प्लटिङ भएको ठाउँमा चाहिँ पुर्याइहाल्ने बाटो. त्यो परिपाटीको चाहिँ अन्त्य अब भक्तपुरमा भयो हुन्छ.
7: राजदूतको सुनवाई पनि व्यापक हुँदैछ. यो सुनवाई प्रक्रियामा चाहिँ केही मिसअन्डरस्ट्यान्डिङ भइरहेको हो राजीवजी अहिले?
8: सुनवाई भएको भन्दा पनि सुनवाई त करिब करिब सकियो. एउटा एउटा जापानको प्रसङ्ग जापानको विषय बाहेक अरू विषयहरू
7: जापानको के भएको रहेछ त्यहाँ चाहिँ लेना दिना भएकै हो.
8: जापानको लेना दिना भन्दा नि यस्तो हो तपाईँलाई अब भनौँ 13
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 MHz.
10: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशैलीद्वारा जनहितमा जारी

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्दैन पनि छैन भने जस्तै आकर्षक छ। सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेन, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852577092, 9842959750, 9842235662, 9842525205।
2: हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुःखै त पाइन्छ त अनि कम्प्युटरको नाम बताउँछु। कम्प्युटर बिक्री गर्ने, सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो, घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै सान संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसी इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मिसिन, इन्टरकम सिस्टम, इन्भर्टर, सोलर सिस्टम, अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787, 9842-35541। भयो, गुड भेरी गुड, भेरी गुड।

होन्डा सँगै यो दशैंमा आशाको सुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्राच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्नु 10,000 स्क्राच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 9841-82-972 प्रहरी चौकी विराट चौक 9852-33908 इलाका प्रहरी कार्यालय बेलबारी 9852-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 9852-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।
2: पाथीबारा फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चाँदनी भुजियाले मीठो स्वादमा पालक पनीरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनीर खाऊ सधैँ रमाऊ। पाथीबारा फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

होन्डा सँगै यो दशैंमा आशाको शुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होन्डासँग साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

पवित्र जल सुन्दर हरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलैपुर मोरङ। मोबाइल नम्बर 98421484444 98104553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: स्थानीय परिवेश, स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज, यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी बिरार चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिरार चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: चोरी जहाँ पायो ती कम्प्युटर किन्दा दुखे त पाइन्छ कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मिसिन, इन्टरकम सिस्टम, इन्भर्टर, सोलर सिस्टम, अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड, भेरी गुड, भेरी गुड।
3: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो?
4: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्।
3: के प्रश्न, कस्ता प्रश्न, अनि किन तपाईँलाई नै सोध्ने?
4: COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ?
5: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16601-3640 र एमसेल प्रयोगकर्ताले 98-015-71-236 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला।
6: साथै तपाईँ लैंगिक हिंसा, यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ। सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ।
4: फोन गर्दा तपाईँको नाम, ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन। आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ।
6: फोन नम्बर फेरि एक पटक 16601-3640 तथा 98-015-71-236।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्दैमा पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959750 98423562525

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौ। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुशैली।
1: सुशैली समय सूचक, यो जनमनको बोली रेडियो सुशैलीको समय हो। यति बेला दिउँसोको 12 बजेको छ।

होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: मलाई तिम्रो माया नभएको होइन।
1: हो, मलाई तिम्रो माया नभएको होइन। माया त गाढा छ, तर समाज तेर्थै भयो पिरती। के छेकिन्थ्यो सूर्यलाई हातैले, गर्नु गरे जाँदैले, गर्नु गरे जाँदैले।

तिमीहरूको यसै पिक्चर व्यवहारको कारणले यो समाजले तिमीहरूलाई तल्लो रातमा राखेको बुझिसैले र तिमीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनौ।

0: देशको सबैभन्दा विकसित ठाउँ।
1: त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु कु खुवाएछ।
2: हामी दलित त मुठीका माखा न हौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852577092, 9842259750, 9842235625, 9842525205।

0: तपाईँ राम्रो धुन बजाउनुहुँदो रहेछ, फेरि एकपटक बजाउनुहोस् न।
1: कति पैसा दिनुहुन्छ?
0: कति लिनुहुन्छ?
1: तपाईँ जति दिनुहुन्छ त्यति नै लिन्छु। के गर्ने, आफ्नो जिन्दगी त मायाले चलेको छ। हाम्रा देशका नेताहरूले हामी नेपालीलाई मगन्दे बनाइसके। कसैको अगाडि नझुक्ने नेपालीको शिरलाई सधैँ अरूको अगाडि झुक्ने बनाइसके। ल म गाउँछु, पैसा चाहिँ दिनुपर्छ नि।

0: अथवा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: म्युजिक नेपाल मुभी।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म AMC र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: Music Nepal Movie

0: बटुलो पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेल प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959 98423562 98425 2525
2: डिजिटल एंटरटेनिंग द नेशन।

हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुःखै त पाइन्छ त अनि नाम कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोटम बिग्री हालेमा घरमा बिग्रियो घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे अब यो फोन नम्बर 01545787 98 420535141 भयो गुड भेरी गुड भेरी गुड

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रैच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्नु 10,000 स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डासँग साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म एएमसी र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

पवित्र जल सुन्दरहरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सबै पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौ। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दरहरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 98421484444 98104553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

होन्डा सँगै यो दशैंमा आशाको शुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: आज विक्रम सम्बत 2083 साल असोज 30 गते शुक्रबार आश्विन शुक्ल षष्ठी बडादशैको छैटौं दिन 16 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit.
3: सुकुम्बासीलाई जग्गा दिन सहज बनाइदै चाडपर्वको मुखमा महँगीको मार, गगनको अग्नि परीक्षा शुरू। सांसद सुनारमाथि छानबिन थालियो। दशैंलाई चुनावी अभियान बनाउँदै दलहरू हरित यूरिया मल कारखाना स्थापनाको तयारी लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण पोस्टमा छापिएको दूध बेचेकै आमदानी 3 करोड़ शीर्षकको शुभ समाचार।
0: सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर 4 र 5 का कृषकहरूले दूध बेचेरै वार्षिक 3 करोड़ भन्दा बढ़ी आमदानी गरेका छन्। हामीले गाउँघरमै बसेर गाई भैंसीको दूध उत्पादन गरी आमदानी गर्दै आएका छौं। कृषक कमल प्रसाद तिमिर सेनाले भने उत्पादन भएको दूध गाउँमै रहेको बिन्ज्याल साना किसान कृषि सहकारी संस्थामा बेच्ने गरेका छौं। तिमिर सेनाले यो वर्ष 10,878 लिटर दूध बेचेर 7,28,000 रकम आमदानी गरेका छन्। उनी बलेफी गाउँपालिकाकै सबैभन्दा बढ़ी दूध बेच्ने किसानका रूपमा सम्मानित समेत भएका छन्। बिन्ज्याल साना किसान कृषि सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभामा तिमिल सिन्हालाई सहकारीले पालिकाभरकै सबैभन्दा बढ़ी दूध बेच्ने किसानका रूपमा सम्मान गरेको हो। सो अवसरमा गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले तिमिल सिन्हासहित बढ़ी दूध उत्पादन गरी बेच्ने 14 किसानलाई सम्मान गरेका थिए। कृषकले एक वर्षमा 3,32,00,000 रूपियाँको दूध बिक्री गरेको सहकारीको व्यवस्थापक द्वारिका नेपालले जानकारी दिएका छन्। सहकारीले एक वर्षमा 6,81,00,000 रूपियाँ भन्दा बढ़ीको आर्थिक कारोबार गरेको छ। उनले भने जसमध्ये 3,32,00,000 रूपियाँको दूध बिक्री भएको छ। सहकारीका अध्यक्ष खिका प्रसाद नेपालले दूध उत्पादन तथा बिक्री सदस्यको बचत वृद्धि किसानलाई प्रोत्साहन र संस्थाको आर्थिक सबलीकरणलाई सहकारीले प्राथमिकतामा राखेको जानकारी समेत दिएका छन्।
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो।

0: 83 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो। अध्यादेश जारी भएसँगै भूमि व्यवस्था सहकारी गरीबी निवारण तथा संघीय मामिला मन्त्रालयले 2.5 लाख भन्दा बढ़ी सुकुम्बासीलाई जग्गा दिने बाटो खुल्ला भएको जनाएको छ। यसले जग्गा वितरण र स्वामित्व हस्तान्तरणका झन्झटिला प्रावधानहरूलाई हटाउँदै प्रक्रियालाई सहज बनाएको छ। 2067 माघ 28 अगावैदेखि श्रेष्ठतामा मात्र वन उल्लेख भएका धरातलमा बस्तिरहेका जग्गालाई एकपटक पुनः नक्साङ्कन गरी सरकारको नाममा ल्याइनेछ।
1: आजको अन्नपूर्ण पोस्ट दैनिकमा गगनको अग्नि परीक्षा भाषणबाट परिणामतिर विद्रोहबाट जिम्मेवारीतिर शीर्षकमा मुख्य खबर छापिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासका लागि एउटा महत्वपूर्ण घटना बनेको छ। महाधिवेशन केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया होइन, यो विगतको समीक्षा वर्तमानको आत्ममूल्यांकन र भविष्यको राजनैतिक दिशा निर्देश तय गर्ने अवसर पनि बनेको छ। यस महाधिवेशनबाट गगन थापा लगायतका पुराना अनुभवी तथा नयाँ अनुहारहरू नेतृत्वमा चयन हुनुले पार्टीभित्र अनुभव हस्तान्तरण र परिवर्तनको अपेक्षालाई एकै ठाउँ उभ्याएको छ। तर लोकतन्त्रमा नेतृत्व चयन हुनु आफैमा उपलब्धिको अन्तिम बिन्दु भने होइन, त्यो त जिम्मेवारीको शुरूआत हो। अब नेपाली कांग्रेस सामु सबैभन्दा महत्वपूर्ण प्रश्न छ, नयाँ नेतृत्वले कार्यकर्ताको उत्साहलाई संगठनात्मक शक्तिमा, परिवर्तनको नारालाई व्यवहारमा र जनताको अपेक्षालाई परिणाममा कसरी रूपान्तरण गर्न सक्ला। राजनीतिमा अधुवार बदलिनु र राजनैतिक संस्कार बदलिनु फरक कुरा हुन्। नयाँ नेतृत्वप्रतिको आस्था तब मात्र समर्थक हुन्छ तब त्यसले निर्णय प्रक्रियामा पारदर्शिता, संगठनमा न्याय, जिम्मेवारीमा उत्तरदायित्व र राजनैतिक व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित गर्न सक्दछ। गगन थापाका लागि अहिलेको नेतृत्व अवसर मात्र होइन, आफ्नो राजनैतिक दृष्टिकोण, संगठन क्षमता र कार्यशैलीलाई व्यवहारबाट प्रमाणित गर्ने ठूलो चुनौती पनि हो। नेतृत्वले आफूलाई भाषणबाट होइन, निर्णयबाट, आश्वासनबाट होइन, परिणामबाट र लोकप्रिय नाराबाट होइन, संस्थागत सुधारबाट प्रमाणित गर्नुपर्दछ। राजनैतिक परिवर्तनको कुरा गर्नु सहज हुन्छ तर स्थापित संरचना, स्वार्थ र कार्यशैलीलाई सुधार गर्नु धेरै कठिन हुन्छ। त्यसैले नयाँ नेतृत्वको वास्तविक परीक्षा पार्टीभित्रैबाट शुरू हुन्छ। राजनीतिमा अवसर सधैँ आउँदैनन्, अवसर प्राप्त भएपछि त्यसलाई जिम्मेवारीमा र जिम्मेवारीलाई परिणाममा बदल्न सक्नु नै नेतृत्वको असली परीक्षा हो। कांग्रेसका लागि अहिलेको प्रश्न केवल कसले नेतृत्व गर्यो भन्ने होइन, त्यो नेतृत्वले पार्टीलाई कस्तो बनाउँछ, जनतासँग कस्तो सम्बन्ध स्थापित गर्छ र लोकतन्त्रप्रति कस्तो व्यवहार देखाउँछ भन्ने हो। गगन थापाका लागि अब सबैभन्दा महत्वपूर्ण काम आफ्नो आलोचनाको इतिहास होइन, आफ्नो कार्य सम्पादनको इतिहास निर्माण गर्नु हो। कांग्रेसका लागि सबैभन्दा ठूलो उपलब्धि नेतृत्व परिवर्तन मात्र होइन, राजनैतिक सरकारको परिवर्तन पनि हुन सक्छ। नेपाली कांग्रेसको भविष्य केवल पार्टीको आन्तरिक विषय होइन, देशको लोकतान्त्रिक प्रणालीमा उसको भूमिका, संसदीय अभ्यासप्रतिको प्रतिबद्धता र सार्वजनिक नीतिमाथिको प्रभावले राष्ट्रिय राजनीतिलाई पनि असर पार्दछ। त्यसैले नयाँ नेतृत्वले पार्टीको शक्ति विस्तारलाई केवल चुनावी गणितमा सीमित गर्नु हुँदैन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन, जवाफदेही शासन, सामाजिक न्याय, आर्थिक अवसर र सामाजिक सेवाको गुणस्तर जस्ता विषयमा स्पष्ट दृष्टिकोण आवश्यक छ। इतिहासको विरासत र वर्तमानको परीक्षामा गगन शीर्षकमा आजको अन्नपूर्ण पोस्ट दैनिकमा मुख्य समाचार छापिएको छ।
0: स्थानीय तहको निर्वाचनमा पहिलो पटक भाग लिने तयारीमा रहेको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले दशैं विदालाई चुनावी अभियानका रूपमा उपयोग गर्ने भएको छ। सरकारले आगामी स्थानीय तहको निर्वाचन फागुनमै गर्ने तयारी गरिरहेका बेला रासोपाले दशैंलाई चुनाव केन्द्रित गतिविधिको महत्वपूर्ण अवसर बनाएको हो। चाडपर्वका बेला शहरबाट गाउँ फर्किने नागरिकसँग भेटघाट र सम्वाद गर्ने अवसरलाई दलहरूले राजनीतिक गतिविधिका लागि उपयोग गर्न खोजेका छन्। नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले अनौपचारिक रूपमा नागरिकसँग सम्वाद गर्ने तयारी गरेका छन् भने रासोपाले केन्द्रीय समितिबाटै निर्णय गरेर अभियान अगाडि बढ़ाएको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसको 15 महाधिवेशनपछि आएको नयाँ नेतृत्वले आगामी कार्यक्रम तय गर्नेछ। कंग्रेसले दशैंलाई चुनावी अभियानका रूपमा उपयोग गर्ने औपचारिक निर्णय भने गरेको छैन, तर गाउँ पुगेका नेता कार्यकर्ताले वड़ा, पालिका र जिल्ला स्तरमा शुभकामना आदान प्रदान मार्फत राजनीतिक गतिविधि बढ़ाउने तयारी गरेका छन्। कंग्रेसले यस वर्ष पनि कोजागत पूर्णिमामा चियापान कार्यक्रम गर्ने जनाएको छ। नेकपा एमाले पनि नेता कार्यकर्तालाई गाउँ पुगेर नागरिकसँग संवाद गर्न अनौपचारिक निर्देशन नै दिएको छ। पार्टी सचिव महेश बस्नेतले दशैंका बेला सरकारका गतिविधि, महँगी, भ्रष्टाचार र अनियमितताबारे नागरिकलाई जानकारी गराइने बताए। दशैंलाई चुनावी अभियान बनाउँदै दलहरू शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारमाथिको छानबिन बिहिबारदेखि शुरू भएको छ। छानबिनलाई अझ प्रभावकारी बनाउन पार्टीद्वारा गठित केन्द्रीय अनुशासन आयोगले छुट्टै छानबिन समिति गठन गरेको छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउँदै ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि छानबिनका लागि रासोपाले अनुशासन आयोगलाई निर्देशन दिएको थियो। आयोगले छानबिनलाई अझ प्रभावकारी बनाउने भन्दै छुट्टै समिति गठन गरेको हो। अनुशासन आयोगका उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकत्वमा 6 सदस्यीय छानबिन समिति गरिएको छ।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।

0: मल र यसको कच्चा पदार्थको आपूर्ति श्रृंखलामा परेको दुष्प्रभावका कारण अन्तर्राष्ट्रिय बजारबाट मल खरिद गर्न नेपाल लगायतका थुप्रै मुलुकले संघर्ष गर्नुपर्नेको अवस्था छ। धेरै मुलुकले स्वदेशमै मल कारखाना खोलेर खाद्य सुरक्षा सुनिश्चित गर्न आवश्यक देखेका छन्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीका अनुसार नेपालमा उपलब्ध जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको उपयोग गरी स्वदेशमै रासायनिक मल उत्पादन गर्ने हिसाबले कारखाना स्थापनाको काम अगाडि बढ़ाइएको हो। आर्थिक अभियानमा खबर छ।
1: विदेशी मुद्रा संचित इतिहासकै उच्च शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। विदेशबाट रेमिट्यान्सको प्रवाह निरन्तर बढ़ेसँगै देशको बाह्य अर्थतन्त्र अत्यन्त मजबूत बनेको छ। नेपाल राष्ट्र ब्याङ्कको पछिल्लो तथ्याङ्क अनुसार विदेशी मुद्रा संचित इतिहासकै उच्च बिन्दु नजिक पुगेको छ भने शोधनान्तर स्थिति 187.68 करोड़ रूपियाँ बचतमा छ। ब्याङ्कहरूमा लगानी योग्य रकम थुप्रिए पनि आन्तरिक अर्थतन्त्र भने सुस्त देखिएको छ। बढ़दो महँगी, कमजोर व्यापार, निजी क्षेत्रमा कर्जामागको कमी र निराशाजनक पूँजीगत खर्चका कारण बाह्य क्षेत्रको उत्साहजनक सूचकको